0: हाँ जी वेलकम बैक यो अरबी अपरों के वेलकम खुश आमद दे जैन ऊपर खैर अली दस दवाई हो बिल्कुल जी नाम नखनामा मास्टर अपडेट दस नखनामे पर जिक्र जिलमा मैं चेहरा नखनामा से सूरत हाल दिन लगा नखनामा बता सुसरा द प्रोग्राम से जुड़ी गई सर सर जनाब नन खराय बता सुसरा मजे डिस्कस को मा चिकम से सुमरा किराए चली गई द बड ग्राम मेन खार नान आगम ची मुख्तलिफ कली दी आगे तो सुमरा सुमरा किराया दा अगर मैं बेहस मोबाइल से कोता सुबरा दो मोबाइल चाहे दा किराया ज्यादा दा या कम दा सूरत हाल दे नो होता सुबरा सर अखपल गग अखपल आवाज अखबल अल्फाज अहम प्रोग्राम से जुड़े हुए बेदर सर खबर जिकुम नखनामा द चरगान से रेड चलेगी द अंडो से रेड चलेगी द फ्रूट से रेड चलेगी द सब्जी से रेड चलेगी अदा बदर सर द प्रोग्राम से जुड़ो वागे न बाद जिनाब ब्याबास तासु सर कमची मसर मौजूद बिल्कुल जिनाब खराया ना हवाले सर अपडेट्स अब सर द प्रोग्राम पर जुड़े उदा के बाद ब्या सासु कॉल तरफ दा उदा करेंगे सासु मैसेजेस तरफ चली अगबा राजू बिल्कुल जिनाब तासु सर मैसेज तरीके का उदा करेंगे एसएमएस तरीके का रखना सर नोट के जी कॉलिंग नंबर जमन का आंसर याद सा 0309 711 8899 0309 711 8899 0309 711 8899 जिनाब कचरेता सुमास दलारिमासर गडुन कबुल गुआड़े अखबल अल्फाज माता राली गिल गुआड़े नो बिल्कुल दलारिमासर हूँ गडुन कबुलिशे कौ एस एम एस नारा कम तरीका बिल्कुल सैंपल दी जिनाब 0309 711 8899 खुद कॉल न पा रहे मोबाइल राइट मैसेज अपने आर ए बी लक्ष्य स्पेस अखबल नामा इलाके नामा और उदय करेंगे जनाब से शरीक उड़े से उदल उड़े से कमोल उड़े से ज्यादा उड़े बिल्कुल जनाब का टाइप कर रसन के रवि लिखे अत पिंज अत दरे बंदे 85 83 बंदे बस ऐसे मैसेजेस दबदा प्रोग्राम इस आगा जुड़ेगे बिल्कुल जनाब सर नखरामा का अपडेट आनंद चरकानो चिकम रेड चलेगी दमुर चिकम रेड चलेगी आगा मुतम बटग्राम के चरक फी किलो सब सर 285 रुपए बंदे जनाब 285 रुपए बंदे नखरामा चिकम दा बिल्कुल जिनाब पंचा सिफर जोड़ कर दिया दे सिफर नहीं पांच जोड़ कर दे खुबार हाल से 285 रुपए वालकुम सही दे जी नन चिकम दे नखनामा चिकम दा दादा चर चिकम नन रेड चलेगी पर डिस्ट्रिक्ट पर ग्राम के बदबू सवा पिंजा अथिया रुपए में दे यो किलो चर चिकम दे अब मुंगता मिलावेगी दे सर सर अंडे चिकम दी लार्ज साइज वाला गड़ी साइज वाला अगम ते मिलावेगी बदबू सवा 10 रुपए बंदी दर्जन हो सर सर अग अंडे सीधे ये अंडे वजन तो 100 ग्राम वाले 500 ग्राम पूरी दे अदा बंगते मिलावेगी पर यो सल अथिया रुपए बंदी दर्जन यो सल ब्या वो जिना द मोर चिकम रेड चलेगी द चर चिकम रेड चलेगी अगर दो सवा पिंजा अथिया रुपए यो किलो और उदा करेंगे अंडे कम ची गट साइज वाले दी मिलावेगी पर 225 रुपए दर्जन और दे सर सर आगा अंडे कम ची बिल्कुल स्मॉल साइज की दी नॉर्मल साइज की दी नगम तो मिलावेगी यौसल अथिया रुपए बंदे दर्जन दगे की खबर हो सब्जी की नो आलू चिकम दे जिनाब स्पिन वाला दागू तो मिलावेगी पसल विक्त रुपए बंदे किलो आलू चिकम सुर वाला दे दागू तो मिलावेगी दर्जा उल 50 रुपए बंदे और दर्जे दोम चिकम दे जिनाब आगू तो मिलावेगी पसल विक्त रुपए बंदे किलो दे सर सर टमाटर दर्जा उल अथिया रुपए बंदे दर्जे दोम 35 रुपए और प्याज मुंह तो मिलावेगी जिनाब दर्जा उल 90 रुपए बंदी यानी लेस कम 100 रुपए बंदे और दर्जे तो दी की मुंह मिलावेगी अथिया रुपए बंदे दे सर सर जनाब तुम चिना चिरी जनाब दाऊ तो मिलावेगी 300 रुपए दर्जा उल और दर्जे तो 250 रुपए तुम दिसी दाऊ तो मिलावेगी दर्जा उल पर 200 दर्जे तो पर योसल अथिया रुपए बंदे कचालू दाऊ तो मिलावेगी योसल अथिया रुपए बंदे अदरक मुंह मिलावेगी दर्जा उल पर 700 दर्जे तो पर 350 रुपए बंदे ददी इलावा गाजर रकम चैना वाले दा मिलावेगी दर्जा उल पयो 70 रुपए बंदी दर्जे दोम पयो सल सलवीख रुपए बंदे किलो बिंगन दाऊ तो मिलावेगी दर्जा उल पयो सल शल दर्जे दोम पर 100 रुपए बंदी लीमू दाऊ तो मिलावेगी दर्जा उल पर 200 दर्जे दोम पर 250 रुपए बंदी पालक गिडे मुंह तो मिलावेगी जिनाब 50 रुपए मंदी खड़म गिडे हम 50 रुपए मंदी और सर सर किरा चिकम दे जिनाब दाऊ तो मिलावेगी दर्जा उल पयो सल अथिया दर्जे दोम पर यो निम सल रुपए बंदी किलो चिदा अगम तो मिलावेगी शिन मरचे की दाऊ तो मिलावेगी पर 200 रुपए बंदी शिमला मरचे की दाऊ तो मिलावेगी जनाब यो निम सल रुपए बंदी दर्जे अव्वल और दर्जे दोम पयो सल शल रुपए बंदी बिंडे दाऊ तो मिलावेगी दर्जा उल पयो सल सलवेख दर्जे दोम पयो सल शल टिंडे मुंह तो मिलावेगी जनाब दर्जा उल पयो सल शल रुपए बंदी और दर्जे दोम देखू तो मिलावेगी सल रुपए बंदी करेले के मेची जमा डी सदी खुखी दी दाऊ तो मिलावेगी जनाब दर्जा उल पयो सल शल दर्जे दोम पर सल और लोकी के दूची दी जनाब दाऊ तो मिलावेगी दर्जा उल पयो सल शल दर्जे दोम पर सल बंद गोभी मिलावेगी जनाब दर्जा उल पर सल दर्जे दोम पर अथिया फ्राशबिन मिलावेगी जिनाब दर्जा उल ध्वसवा शल दर्जे दोम पर ध्वसवा माड़ू को तुम मिलावी की जिनाब दर्जा उल पिया दर्जे दोम पश्पेत सर सर फ्रूट तरफ तराशू जिनाब فروٹ چکم دی جناب ملاوی کی متا سیب چکم دی جناب اسپیشل سفید والا دا مت ملاوی کی درسا وا اویا روپے بندی درجہ اول کلو درجہ دوم دی کی مت ملاوی کی پدری نیم سو روپے بندی سیب گولڈ کم سرو والا چدی دا مت ملاوی کی درجہ اول پر سلور سوا درجہ دوم پدری نیم سوا سیب ایرانی دا مت ملاوی کی جناب درجہ اول پر پنز سوا درجہ دوم پر سلور نیم سوا روپے بندی کلو دې سره سره کېله مو ته ملاوي کې جناب دوه سوه اتیا روپۍ باندې درجه اول درزن او دغه رنګ درجه دوم چې کوم دا مو ته دې کې ملاوي کې په دوه نیم سوه روپۍ باندې درزن او دې سره سره درجه سوم چې کوم دی هغه مو ته ملاوي کې په دوه سوه روپۍ باندې درزن اڑوں ملاوی کی جناب دو نیم سو روپے بندی اڑو دو چکم دیتا ہوں ملاوی کی دو سو روپے بندی کلو اور سر سر درجہ اول پر دیکھوں تو ملاوی کی پیو نیم سل روپے بندی کلو آم ہوں تو ملاوی کی جناب درجہ اول پر دو سوا درجہ دوں پیو نیم سل روپے بندے گرم ہوں تو ملاوی کی جناب درجہ اول پر یونیم سل درجہ دوں پر سل روپے خوبانی ہوں تو ملاوی کی درجہ اول پر درے سوا درجہ دوں پر دو نیم سوا الو چھتا ہوں تو ملاوی کی جناب درجہ اول چکم نام پر سلور سو روپے بندے درجہ دوم دیکھوں تو ملاوی کی پر درینیم سو روپے بندے ادا کریں گے درجہ دوم دیکھوں تو پر درے سو روپے بندے ملاوی کے دے سر سر تربوزہ جناب درجہ اول پر شپیتا درجہ دوم پر پنزوس خربوزہ ہوں تو ملاوی کی جناب درجہ اول پر سل درجہ دوم پر آتھیا بالکل جناب داو د ډیسټریک په ډګرام نرخ نامه کم چې تاسو سره ما د پروګرامي سره هغه جوړ کړل یقینا تاسو په پته لګیدلی وي چې دا څه سره چلیږي کنه واقع به دی کنه په دته ټول کې لګنا صحیح دی کنه اوس راځو د کرایه طرف ته نن چې کوم کرایه ما سره لیست جاری شوی دی لیست کوم ما سره موجود دی هغه باندې لکه خبره تر کو هغه تاسو سره شاملوم او دا غنه بیا تاسو راځي کوم دا هغه د پروګرام پر خجول صحیح دی بڑا گرام نہ والے کزبانڈے پورے چکم کرایا تھا کیری ڈبے کے آگا تھا یو سل سل ویخت روپے آیا تھا جائز دیا نہ جائز تھا سر پہ رہتا ویسے ہی تھا دے سر سرا بڑا گرام نہ والے ٹکرے پورے بانڈی کو ادا کریں گے خراڑے پورے چکم کرایا تھا یو سل نوی روپے بنی یعنی لسکم دو سو روپے کرایا تھا پکیری ڈبا کے دے سر سرا بڑا گرام نہ ترتمئی او ترچور کاما کرایا چکم تھا جناب آگاہ سل ویخت روپے دگا رنگے بڑا گرام نہ پاگوڑائی کرایا چکم تھا جناب آگاہ شپیتو روپے پرکشا کے صحیح نا دے سر سر دے سر سر بڑا گرام نہ سب جیل میدان کس پلتا کرایا چکم چلے گی آگاہ پنجو سل ویخت روپے پرکشا کے جناب دے سر سر بڑا گرام نہ تر شنگلی پائی او شنگلی بالا دوڑ اتار شپیتو روپے کرایا نا پرکشا کے دے سر سر بڑا گرام نہ تر پشوڑا کرایا چکم تھا جناب آگاہ اویا روپے یعنی ستر روپے دے سر سر جناب بڑا گرام نتر ہوتل کرایا چیز جناب آگاہ لسکم سل روپے او بر سر ور سر جناب بڑا گرام نتر چانجل او بٹلی پوری کرایا چکم تھا جناب آگاہ یو سل لس روپے نو دا برکشا کے جی آئے دا جائز دیا نا جائز دا تا سر سر دیا والی سر خل خیالت اظہار آکولی شی سیدم شاید جائز کرایا دا یا دا لگ زیادہ دے لکھما پکار دا تا سر دے بارے کسو جناب سا سر آئے چکم دا دب ہم دا پروگرام پر خاگا جڑے گی کالنگ نمبر زمان کا زن سر یاد ساتھ 0309-711-8899 0309-711-8899 0309-999-999 او دن علاوہ ساسو چکم میسیجز رازی اب ہم دا پروگرام پر خاگا جڑے گی میسج دا پار بخپل موبایل رائٹ میسج آپشن تزای الدا بٹائپ کوئی آر اے بی آر اکشن اسپیس اخپل ناما دا علاقے ناما او دا کرنگی جناب کرایا والے سرا یا دا نخنامیا والے سرا سا افریدل غوارے سرا سر شریک اول غوارے اخپل رائے را سرا شریک اول غوارے نو بلکل جناب اگر ٹائپ کے راسن کے راویلے گئے آتا پنزا آتا درے بندے یعنی پچاسی تراسی بندے با ساسو میسیجز دا بدا پروگرام برخا کا جوڑے گئے میسیجز راغلی دی جناب دا دا پروگرام برخا جوڑا ہوں اڑم بھی میسج چائے کر دے وائی جی السلام علیکم بھائی داسو سنگھ ہے او شو نائس دا آل سسٹر دا سلام زمائر شرازی مام او بھائی چرگان ارزان دی او انن تا سو زکا آپا خو ہے انن نا جزم خونن بینڈی بخی گی دیرم مندن کو مائرہ خوش آلہ رہتا ہوسی دے سر سر بل میں سجر آقا لیتی جی تاج بھائی پا خیر رہا لے گوڈ مارننگ سنگے تا وید سنگ دے او زمان آل سسٹر تا سلام او سلام او خاص سلام جی زمان مائرہ شرازی تا مسکان نایاب سارا لائے بہ حشمی تا آئیم علش با علش با گورے کے دیرے سے تا مانے نا ساسو تا میسج کیا بولو دے سر سر جناب بل میسج راغل دے اے السلام علیکم تا اج بھائی تاسو سنگ ہے او دعا تا سلام ایم خوشبو خوشبو دی رسیتا من نہ سو سلام جی دا دعا تا اورس دے کہ ان کے سگی پروگرام اوری نو علیکم السلام بھائی ویلی وی ساسو دی رسیتا من نہ خوشبو خوشال رہتا اوسے بھائی دے بل میسج راغل دے السلام علیکم تا اج بھائی تاسو سنگ ہے پروگرام ڈیر خاص تے او سم ڈیرا گرمی دا بالکل گرمی جی دا غشت دے پپڑ گرام کی گرمی ڈیر زیادہ دے یس بالکل جناب گرمی نے چکم دی غزان بچ کول پکار دی او دا شربتو آہا جی شربت استعمال چې پکار دی کنه شربت لازم اند دی استعمال کوی ځکه بیا به تاسو له ګرمي چې کوم دغه نه کیږي صحیح ده اینی وجنا پروان کې زوړ ډومبني کالر طرف ته او ګورم سره پروان کې ډومبني کالر بس سوکوي 0309711 8899 السلام علیکم جی وعلیکم السلام ډیر زړه مننه د دې کال چې دی هغه د خیر سره ډراپ شولې ځکه چې آواز کله ماته کلیئر نه راځي نو بیا خو تاسو پته ده کنه مړه چې کله آواز کلیئر نه وي بیا مزه نه کوي کنه جناب ابل کال خلوص سره ګورو په لائن باندې مسبل کال کوم کې سخت دیجیے السلام علیکم
1: وعلیکم السلام
0: جناب علی سخت کم جناب جی پروگرام کے بالکل براہ راست تاسو آواز چې خلک دا محل اوري صبر سره شریک وي ډېر ځته مننه سزدا کال کول ویني به کال بنسره وکړو جی السلام علیکم السلام علیکم جی جناب علی سخت کم زنا ہیلو آواز لکٹ گئی کول نو چکیسر نسو خبرې کوي
2: نایم خبرې کومه
0: جی پروگرام کې تاسو ته هر کله ستړې مشي په خیر علي درته وایو
2: ربانی جی ګرمې د پاره څه چې استعمالو چې ګرمې کا بیا
0: مړه شربت استعمالو او کنه
2: تم شربت استعمالو ولا ګرمې زیاته را
0: نه نه زنم بګې نه خلم شربت صحیح دی بیا دی غي ایڈورټایز کیږي دغه بیا پیسې نه راکې بیلی نشته دی بس دی سوری لانے کی نسل پکار کے نا ببو جی زندہ باد ببو جی پی جانی بس بس آگا آزان تو وہ ہے نا گرمیوں پہ تلبیا کم اگی ہاں بس زی بگین نہ قلم کرنا مڑ بیا بیا خل خپکے گی شربت نم نہ فلانی شربت چکم نے داغی نم ناخلی بیا خیر خبگی کنا زکا زنم ناخلما ادار تو ویا نخنما خو ما شامل کڑا کنا نو ساوز طرف تسی حساب دے ریڈو نو داغا چلی گی ریڈو نو لگ زیاد تی
2: ریڈو نو تا
0: تیز دی
2: نا مو تا تا ناشی ریڈ تیز دی
0: صحیح او دکرائی سے صورت حال ساوز طرف تا
2: بس
0: کرے
2: روڈ خراب دے
0: خیر پکار دادا چی دخل کو فام شی اور بالکل پکا کی صحیح نا
2: بالکل
0: نو بس خیر دے بھی ٹینشن مال ہے مڑا بکی نہ رہے نہ رہے خبر ہی دکھا جی بٹگرام کے کم سے کیوں سودا محل پر اسٹوڈیو کے ناستے ماں بالکل جناب

0: हाँ जी बिलकाल बदन सरवाल गुरु प्लान मनिंग सर बिलकाल कौन किसको देव दखम से ना दीजिए सलाम वालेकुम
1: अस्सलाम वालेकुम जी
0: वालेकुम अस्सलाम जनाब ये अली सुख दखम से ना
1: कुछ बंदे ने जागे खबर कम जी ने कराया नुबारा कितना सो खबर आउ करला
0: जी जी
1: ये बड़ग्राम ना उतल का सुनना हुए रुपए याद को
0: जी जी
1: और बड़ग्राम ना कुछ बंदा 140 रुपए आउ 150 रुपए चेरी दबा के अखली
0: आओ
1: तो दाखो देर व्याज जुलम दे मतलब ना देता खुद का सुख ठीक है ना डीसी का या चाचा वाय नहीं
0: नज़म दे प्रोग्राम ने मकसद हम देगा वीच ये रहता सुन सर मतलब सुख जाती है कि ना मतलब अगर नंबर वगैरह अपने वर्कर दे अमास की कम लेस वगैरह दे अगर मुताबिक नंबर उम्म शित दे के ना मतलब कम खलक जैसे जाती है कि नगी दे खिलाफ एक्शन ची देगा गसल पकार दी अगर बंदे कंप्लेन कबूल पकार दी नुबिया बदवी दासी कार ना कहीं खुद रोन भी रहता सुधा हुआ है चेदा बड़ग्राम ना कुछ बांडे 140 रुपए जायज दया ना जायज था 150 ਦਾ ਪ੍ਰੇਗ ਦੇ
1: 150 ਦਾ ਨਾ ਜਾਇਦਾ ਉਤਲ ਦੀ ਕੁਝ ਬੰਦੇ ਨਾ ਲੈ ਦੇ
0: ਜੀ
1: ਤੇ ਬਲਗ੍ਰਾਮ ਉਹ ਕੁਝ ਬੰਦੇ ਫਸਲਾ ਦੇ ਨਾ ਲੈ ਦਾ ਉਹ ਬਲਗ੍ਰਾਮ ਉਹ ਕੁਝ ਬੰਦਾ ਦੇ ਕੇ ਨਾ ਫਸਲਾ ਮਿਲ ਦੇ ਦਾ ਰੋਡਮ ਠੀਕ ਠਾਕ ਤੇ ਸਿੱਟੇ ਤੇ ਉਹ 90 ਰੁਪਏ ਖਰੀਦ ਲੈ 140 ਤੋਂ 140 ਸੇ ਉਹ 150 ਤੱਕ
0: ਰਕਮ ਦਿੱਤਾ ਸੁਆ ਦਵੇ बड़ग्राम ने कम से कम
1: बड़ग्राम कुजबांडा
0: हाँ बड़ग्राम कुजबांडा 140 रुपए दे मासिक कम लिस्ट मौजूद दिखने लगे मुताबिक 140 रुपए दा
1: अगु 150 अखली और बड़ग्राम और उतल ना दा बड़ग्राम और कुजबांडा दा ने दे दे ने दे प्रिंडी
0: मतलब दा उतल चे कम दे दा लग ले रे दे दी 90 रुपए दा और दा करेंगे कुजबांडा चे दा ने दे दा 140 रुपए दा दस दा सुवे कना
1: और मतलब 150 अखली जी और उतल और दगा से कम देर वगा ले दी था और नौ सिर्फ 90 रुपए
0: आधार लगू हुआ है तासु मतलब दी सिर खबर है ना दकड़ दे कम ड्राइवरान हजरात चिता से 150 वाले अखले
1: कम तासु हुए न मंगा को मतलब है था बेतिफाक थी मंगा मतलब है सो वही ना अच्छा सर अखल गाड़ी दी दा तो गरीबाना लुवाने दगा दा को मतलब अगला शिकार रहा तो माने एरिया निकाला
0: क्या ना
1: तो
0: आवाज चुकम दे ना पूरा बड़ग्राम ना बल्कि पूरे दुनिया चुकम दगा वेबसाइट दला रहे हर जगह खल का उम्मीद साधु अमल दरामदे शेखा जी जम कोशिश चेहरा खल को रिलीफ मिलाओशी रोड चुकम दे अगा बिल्कुल सही भी कहना चो रोड सही भी तो बे जाहिर खबर टाइम उम कम लगी कराए चाहे उम कमी गई बिल्कुल बिल्कुल कतल पकार दे को हुतल ता फासला कम है आओ दागे 90 रुपए भी दागा शांति ब्या द कम चिकु जबांडी ता फासला दा कदा कम है दा या बराबर भी तो ब्या 90 रुपए जायज दे दो आड़ो दा पारा कना को दो कुछ बांडा चिकु मदा
1: जायज ना के बल्कि 100 रुपए दे अखली वाले दा 140
0: अजमा कुछ उमदा चेहरा मतलब खल को रिलीफ चिदा मिला खल का आगाशी खल को पता लगी चेहरा मुल्क किस तरह वहां दी बड़ग्राम किस तरह वहां दी
1: बड़ग्राम
0: किस तरह अरे बड़ग्राम जमा दे बड़ग्राम तो चाह दे खल को बड़ग्राम जमा दे के ना बड़ग्राम ना तरकुजबांडा कराया चुका मदा 140 रुपए माच वेले दमा सर चुकम लैस दे 140 रुपए दे हो दुदा वही कम ची केरी डबी वाले दी ना 150 रुपए ले आया था 150 रुपए ना जायज दे कम मतलब चुकमा सर जारी शिविर फ्रॉम डे सी अरे मुताबिक 140 रुपए पकार दा लस रुपए चुकम दे अहो ज्यादा है लेकिन ना ज्यादा है कहीं मैडम एनी वे जनाब जनसर बिल्कुल उमा खलु गुरुम सर बिल्कुल कौन के सुखदेव द कम जेना दीजिए अस्सलाम वालेकुम
2: वालेकुम सलाम
0: जनाब ये ली सुख द कम जेना
2: अस्सलाम वालेकुम
0: खैर खैर द खुरे के द सुखी बस तासु दुआ गाने द खुरे के द सुखी बखपल कना हालात वाकयात खदे जी खुरके सबर असर शरीक हुए پروگرامونه ته خو زه کله په چټۍ باندې کنه بیا خو پروگرامونه ته ځنه شم راتله لیکن اوس مطلب چټۍ ما بالکل ختم شوی دا زما اوس بالکل زه راغلی ما پروگرام چې دغه تاسو لوګو کوشش مده اوس هر ټیم ته شیر لس بجې پروگرام وکم یا 11 بجې وکم خو اوس مصروفه ډیر زیات نو کارونه ډیر زیات کنه ما بګه یو شیر مو وی چې ژوند 13 دولو ضرورتونه سم ډیر دي لاسونه زما دو دی او کارونه سم ډیر دي نو کارونه ډیر زیات دي دغه د وژنه پروگرام ته چې دغه نشو راتله کنه مطلب جی جی هغه هو دی کپنی والا خبر ده کنه کپنی والا مطلب بس دغه کوشش بیا پروگرام کول غواړی نه سس ډیر زده مننه نور بچت سلام دی والا غواړی وعلیکم السلام ډیر زیاته مننه کو نو سره وخوره کې ته پرانګه کال کو ډیر زیاته مننه اینی وجنا کال دې تر روان دی کال بل خپل 0997 310 400 السلام علیکم جی السلام علیکم جی وعلیکم السلام د دې کال چې دا ډراپ شلې بای دی وځه میسیجز وګورم ها بھائی دم زیادہ تھا دم زیادہ تھا مائر خور کے ڈیڑھ سو تو مننا بالکل دم زیادہ تھا دم نم زیادہ اخلی دم 50 روپے پکار تھا مانا ہو بس سو گوس 60 روپے کڑے تھا دی من دلے خبر ہے پکار تھا ہاں کم گو گرو دم نے فاصلہ خون تھا اب دیکھے 60 روپے چیز چارج کیے گی اینی ہاؤ جناب بل میسج ہوا گور ورسرا ورسرا ابھی سلام بھائی سنگھ تاج بھائی خجی 11 بجے پروگرام والی نے کہی اسد خانی ماں اسد ڈیر سے مننا سس مننا کو خام بس خیر دیدا ہو آہو جی نے ڈیرا مننا سسو اینی وجہ سسو کال پر 0309-711-8899 0309-711-8899 تاسو سره سره بالکل خپل آواز خپل الفاظ هغه شریکول شي کرای والے سره سره ویل غواړي دغه رنگي دي دغه والے سره نخنامي والے سره سره سره شریکول غواړي چا یې تاسو طرف ته ما چې کوم نخنامه تاسو سره شامل کړل آی دغه رډونه چلیږي یا د دینه سیوا دي سما دې پرګرام مقصد هم دغه وی چیرې تاسو ته اویرنس ملاو شي تاسو ته آگاهي وشي تاسو سره سوک زیات هینې کوي کنا تم کس کا کرای زیات اخلي مل داری کو تو ریٹ دا چلی گی کنا جی

0: भी ट्रेडर्स ना डोसा कोला कोल्ड ड्रिंक और स्वीट सामान हम पर होलसेल रेट तरला सके। प्रोप्राइटर कारी अब्दुल्ला रबते नंबर दे 0342-098-1857 और बल नंबर दे 0309-5029-246। कप शप पे नुम याद साते दबाइए सुर दे और कारिये स्पिन दे कप शप पे।
1: दरमान होम्योपैथिक सेंटर जेल मोड बड़ग्राम कम के बजिस्तासो दहर कस्म मरज इलाज कवलेशी लग शुगर ब्लड प्रेशर अरकुन निसा मलादर सरदर दवेख्तो बेवख्त स्पिनी दिल वर्जी दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले द स्त्रोगो मसले द गोगुनो मसले द पोजी मसले द सरमनी मसले औ आगा मरजुना कमचे खकारदी औ आगा मरजुना कमचे पट्टी दगा द टोलो मरजुनो इलाज ख अहसन तरीके सराप दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल सेब औ द गरंगे द डॉक्टर अजमल खान सेब जेर निगरानी के द सहर अतो बजोना माजिगर सलोरो बजो पूरे आगा की गई। डॉक्टर निजामुद्दीन जलाल सेब अखपल ओपीडी दरमान होम्योपैथिक सेंटर के द हफ्ते इब्तदाई सलोर रज कवी यानी पीर मंगल बुध और जुमरात और दागा शाने ब्याबल डॉक्टर डॉक्टर अजमल खान से अगली अखबलाओ पी डी पर दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द हफ्ते आखिर ने द्रियो रज कवी जुमा हफ्ता मालूम तपारा पदे कश्मीरा बंदी हम शे 0331-47-48-317 0333-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3
2: گرانو اوریدن کو تاسو آواز اور د ریڈیو امن 88.4 بٹ گرام مونگ سری اسے
3: پشاورٹی د خوند معیار اور د اعتبار نمدی اس پشاورٹی پا بٹ گرام تورغل شنگلا الئی گزبانڈا تاکوٹ کے پوڑو اور غٹو جنرل سٹور کے پا آسانی سرا ملاوی گی ہم دا گرنگا پشاورٹی پا حلی جنرل سٹور کے ہم دستے پشاورٹی مین ڈسٹریبیوٹر جواد خان سرا تاسو پا دے نمبر رابطہ کولی شے واٹس ایپ نمبر دے 0308-941-5893 موبائل نمبر دے 0321-592-1911 پشاورٹی پا ہر پیالے کی خون خوشبار